0: जो है वो केमिकल और नॉन केमिकल दोनों तरीकेकार हों, उनको इस्तेमाल करके जो है वो फार्म किसानों को वो फसलें वो तरीकेकार बताए जा सकते हैं ताकि उनके लिए वो काबिल अमल मौसर और माशी तौर।
1: अगर बात पानी की कमी एक बहुत बड़ा मसला जो है बनता जा रहा है, आप हमें बताइए कि तहकीक किसानों को कम पानी में ज्यादा पैदावार हासिल करने के लिए किस तरह मदद दे सकती है?
0: ये है कि इसमें जीनियाती लेवल पर जो है वो तहकीक होती है, यानी ऐसा जीनियाती मवाद के जो मुख्तलिफ मौसमी और माहौलियाती हालात में बर्दाश्त जो है वो की उसमें जो है वो अहलियत हो उसको इस्तेमाल किया जाता है। फिर वो अकसाम के जिनमें गर्मी है, खुशहाली है या नमकियात बर्दाश्त करने की बेहतर सलाहियत होती है उसकी मजीद अफजाइश की जाती है, और इस तरह से ऐसी अकसाम जिन्हें टेक्निकल वे में क्लाइमेट रेजिलियंट अकसाम कहा जाता है, यानी जो मुश्किल मौसमी हालात में भी बेहतर पैदावार दे सके। और पाकिस्तान के मुख्तलिफ ज़रई इलाके हैं, उनकी मुकामी हालात के मुताबिक ऐसी मौजू अकसाम का इंतखाब जो है वो अहम है, और इसलिए ये ज़रई तहकीक का मेन जो है वो मैंडेट है।
1: ओके, ज़रई तहकीक के बारे में अगर हम मजीद बात करें तो ज़रई तहकीक किस तरह ऐसी फसलों की इकसाम तैयार करने में मदद दे सकती है जो ज्यादा दर्जा हरारत या फिर खुश्क साली, पानी की कमी या फिर ऐसी बहुत सी चीजें जो बर्दाश्त कर सकें?
0: बिल्कुल, मैंने कहा कि ये जो ज़रई तहकीक है इसका बहुत अहम किरदार है। जो मौसमियाती तब्दीली है उसमें ज़रई साइंसदान उसको हमेशा पेश नज़र रखते हैं, और उसमें पानी का इस्तेमाल, ज़मीन की सेहत, कीड़े मकोड़े और उसके साथ साथ ऐसी ज़रई अकसाम के जो किसान को फ़ायदा दे सकें वो तैयार भी हो रही हैं, और आइंदा भी लाहे अमल है कि उसके मुताबिक जो है वो काम किया जाए।
1: अच्छा, मौसमियाती तब्दीली की वजह से कीड़े मकोड़ों का जो है फसलों में आ जाना और बीमारियों का आ जाना, तो इसकी वजह से फसलों में तब्दीलियां आ रही हैं। आप हमें ये बताइए कि तहकीक इन मसाइल के हल में क्या किरदार अदा कर सकती है?
0: जी बिल्कुल, मैं आपको बताता चलूं कि जो कीड़े मकोड़े होते हैं उनकी मुख्तलिफ दर्जा होते हैं, कैटेगरीज होते हैं। एक जो है वो मेजर पेस्ट होते हैं और एक माइनर पेस्ट होते हैं। इन मौसमियाती तब्दीली की वजह से अगर हालात उन कीड़े मकोड़ों के लिए मखसूस फसल, वो चाहे कपास है, गंदम है या गन्ने की शुगर केन की फसल है, उनमें मौसमी हालात अगर साजगार हो जाते हैं तो वो माइनर यानी नीचे दर्जे के जो पेस्ट हैं उनकी अफजाइश नस्ल ज्यादा होती है और वो मेजर पेस्ट की कैटेगरी में आ जाते हैं। यही चीज आजकल हमारे मुल्क के किसान भी नोट कर रहे हैं कि जनाब कभी कभार तो ऐसा होता है कि जो बिल्कुल न नजर आने वाले कीड़े हैं उनकी तादाद भी जो है वो ज्यादा होती है और वो नुकसान होता है। तो तहकीक जो है वो उसमें है रेसिस्टेंट वेराइटीज हैं, और दूसरा बायोलॉजिकल कंट्रोल सिस्टम, यानी ऐसे किसान दोस्त कीड़ों की अफजाइश के जो उन नुकसानदेह कीड़ों के को इस्तेमाल कर सकें, उनको खा लेते हैं, वो उनकी खुराक होते हैं, तो इसका नतीजा ये होता है कि जो हम जहर इस्तेमाल करते हैं उन जहरों से हम अपनी फसलों को तहफ़ुज़ फराहम कर सकते हैं।
1: ओके जी, जहाँ पे बहुत सारी चीज़ों की बात हो रही है ज़रई शुबे से रिलेटेड, तो आप हमें बताइए कि टेक्नोलॉजी के बारे में अगर हम बात करते हैं तो जदीद टेक्नोलॉजी मसलन रिमोट सेंसिंग, GIS, मौसम की पेशगोई और मसनूई जहानत क्लाइमेट स्मार्ट फार्मिंग में किस तरह मददगार साबित हो सकती है?
0: ये भी आपका बहुत अच्छा सवाल है। जिंदगी के दूसरे शोबों में जिस तरह से जो है वो IT इंफॉर्मेशन टेक्नोलॉजी यूज हो रही है, ज़राअत का शोबा भी जो है वो जो जदीद तरक्की याफ्ता मुल्क हैं वो इस टेक्नोलॉजी को इस्तेमाल कर रहे हैं। देखें, रेडियो या टेलीविजन पर भी जो है वो मौसमी हालात की आगाही दी जाती है। शहरी इलाकों के साथ साथ गाँव के देहात लोग, हमारे किसान भाई, उनसे भी मुस्तफीद होते हैं। तो रिमोट सेंसिंग और ये सेटेलाइट इमेजरी ये ऐसी टेक्निक हैं कि जिनके जरिए फसलों की सेहत, उनकी खुशहाली और बाद औकात ऐसा भी होता है कि पानी को भी जो है वो मॉनिटर किया जा सकता है। तो ये वेदर फोरकास्टिंग موسم کی پیش گوئی، اس سے کسان جو ہے وہ بہتر طور پر اپنی بوائی، کلٹیویشن، آبپاشی اور فصلوں کے تحفظ کے فیصلے کر سکتے ہیں. تو آرٹیفیشلی انٹیلیجنس جو ہے وہ یہ مستقبل میں بھی ان معلومات کو کسان استعمال کرنے کے بعد اپنے درست اور بر وقت جو ہے وہ زرعی مشورے جو ہے وہ ان کو حاصل ہو سکتے ہیں، جس سے ان کی مدد ہو سکتی ہے.
1: اچھا، بہت سارے کسان بہت ساری ٹیکنالوجیز کے بارے میں نہیں جانتے موسٹلی، تو آپ ہمیں یہ بتائیے کہ جو آنے والی نئی ٹیکنالوجیز ہیں یا جو اس وقت موجود ہیں، تو ٹیکنالوجیز کو لیبورٹری اور تحقیقی اداروں سے کسانوں کے کھیت تک مؤثر انداز میں کیسے پہنچایا جا سکتا ہے؟
0: جی، اس کے لیے میں آپ کو یہ بتاتا چلوں کہ جو ہمارے یہاں ملک میں زراعت کا جو اپنا طریقہ کار ہے اس میں ہیومن ریسورس ڈیولپمنٹ، یعنی جو زرعی گریجویٹس ہیں وہ یونیورسٹیز پیدا کرتی ہیں، ایگریکلچر کالجز، اس کے بعد تحقیقی ادارے ہیں جو آر این ڈی ریسرچ کرتے ہیں، اور حکومت کا ایک اور ادارہ ہے جیسے زرعی توسیع ادارہ کہا جاتا ہے، وہ برج ہوتا ہے ان تحقیقاتی اداروں اور کسانوں کے درمیان. یعنی تحقیقاتی اداروں میں جو تحقیق ہوتی ہے اس کو منوان جو ان کے ریزلٹ ہیں وہ کسانوں تک پہنچائے جاتے ہیں. تو یہ تحقیقاتی ادارے، زرعی توسیع محکمے اور اس کے ساتھ ساتھ یہ یونیورسٹی، جامعات، ایک اور اسٹیک ہولڈر کا میں اضافہ کرنا چاہوں گا، وہ ہے پرائیویٹ سیکٹر، نجی شعبہ. تو یہ سب مل کر کسان کی بہتری کے لیے کام کرتے ہیں، تو ان کے درمیان ہونا ضروری ہے تاکہ ان کے جو نتائج ہیں وہ ان کے معاشی فوائد کو جو ہے وہ بہتر کر سکیں.
1: اچھا، ہمارے پاس ٹائم بھی لمیٹڈ ہے، تو آپ ہمیں یہ بتائیے گا کہ لاسٹ میں آپ سے کوشچن ہے میرا کہ آپ پاکستان کے کسانوں کو کلائمیٹ چینج یا جو موجودہ چیلنجز ہیں اور کلائمیٹ اسمارٹ فارمنگ ہے، اس کے حوالے سے کیا اہم پیغام دینا چاہیں گے؟
0: سب سے پہلے تو اس کو سمجھ لینا چاہیے کہ موسمیاتی تبدیلی جو ہے وہ ایک حقیقت ہے، اور ہمیں اپنی زرعی پیداوار کو اس کے مطابق ڈھالنا ہوگا. کسان بہتر اور موسمی حالات کے مطابق اقسام کا انتخاب کریں، پانی کا مؤثر استعمال کریں، اپنے کھیت کی مٹی جو ہے وہ اس کی صحت برقرار رکھیں، اور جو جدید زرعی مشورے ہیں ان سے فائدہ اٹھائیں. دوسری طرف جو ہے وہ تحقیقاتی ادارے، حکومت اور جو نجی شعبہ ہے ان کو ایسی ٹیکنالوجیز فراہم کرنی چاہیے جو کسانوں کے لیے جو ہے آسان، سستی اور عملی ہو. تو فائنلی یہ کہا جائے کہ ہمیں ایسی زراعت کی طرف بڑھنا ہے جو زیادہ پیداوار دے، کم استعمال کرے اور کسان کے لیے منافع بخش ہو. یہی پاکستان کی غذائی سلامتی اور زرعی مستقبل کی بنیاد ہے.
1: تھینک یو سو مچ مسٹر پرویز احمد بلوچ فار بینگ ود اس ان دی شو. تھینک یو سو مچ، اپنا بہت سارا خیال رکھیے گا.
0: آپ کا بھی بہت بہت شکریہ.
1: تھینک یو سو مچ جی. اور یہ تھا آج کا سیگمنٹ ہرا بھرا پاکستان، جس کو سپورٹ کرتا ہے ایچ ایف ٹی پاکستان، یعنی کہ ہیپینس فاؤنڈیشن ٹرسٹ پاکستان. اور آج کا سیگمنٹ یہیں پہ ختم ہوتا ہے، تو اسی کے ساتھ ہم چلتے ہیں ایک چھوٹے سے کمرشل بریک کی جانب، اور بریک کے بعد واپس آتے ہیں. آپ سن رہے ہیں زندگی گلزار ہے فرام یور فیوریٹ ریڈیو اسٹیشن جی ایف ایم ریڈیو نیٹ ورک سندھ.

0: تہذیب و ثقافت سے سجی سندھ کی مہمان نواز دھرتی،
1: جس کی فضاؤں میں رچی بسی ہے بن کے محبت باز، جس کی فضاؤں میں رچی بسی ہے محبت کا ساز کی آواز،
0: جی اے ایف ایم نیٹورک سندھ کی آواز.
2: संगीत जो आवाज जीए हैदराबाद मटियारी एफएम 91.6 सिंध जो आवाज बुधंदा रहो चजो गीत संगीत एफएम 91.6 सिंध जो आवाज बुधंदा रहो.
3: हाथ उलझे हुए रेशम में फंसा बैठे हैं, अब बता कौन से धागे को